0: FM 107 पर अपना बिजनेस एडवर्टाइज करने के लिए आज ही राबता करें, आज ही राबता करें हमारी कतर मीडिया कॉरपोरेशन की मार्केटिंग टीम से। कॉल करें 4488806 पर या ईमेल करें marketing@qmc.qa।
1: السلام علیکم ورحمۃ اللہ وبرکاتہ سامعین کرام، خوش آمدید آپ کو آپ کے پسندیدہ پروگرام سننا آف دی ڈے میں۔ ہم میں سے بہت سے لوگ یہ خواہش رکھتے ہیں کہ ہمارا تعلق دین اسلام سے مزید مضبوط ہو، ہمارا ایمان بڑھے اور ہماری زندگی اللہ تعالیٰ اور اس کے رسول صلی اللہ

ऑप्शंस एंड देन जो आने वाले इवेंट है ताकि आप पहले ही चौकन हो जाए. प्रेजेंट सर, वैसा ना तैयार रहे आप तो इसीलिए. So to take your attention, मैं सिर्फ ये कहना चाहूंगा कि फिर से ये बार बार बार बार बार मेंशन कर रहा हूँ, एक महीना बचा है हार्डली, और इस महीने के आखिर तक जितने भी ऑफर्स हैं जो स्टेकेशन के हैं वो सारे सारे खत्म हो जाएंगे. स्कूल वगैरह तैयार हो चुके होंगे और फिर आप बोलेंगे कि काश मैं स्टेकेशन पे दोस्तों के साथ फैमिली साथ चला जाता या चली जाती. तो अभी भी मौका है आपके पास, वीकेंड्स का फायदा उठाइए. इट्स नॉट दैट बैड ऑफ अ वेदर, अभी गर्मियां बस छटने वाली हैं, धीरे धीरे धीरे हौली हौली चली जाएंगी. ये कहने से भी गर्मी कम होती है, पता है आपको. तो मेरी बात मानिए, यू हैवंट प्लान्ड योर स्टेकेशन ऑल ओवर कतर, अक्रॉस कतर इनफैक्ट आई शुड से, हर होटल में आपको कुछ ना कुछ ऑफर्स मिल ही जाएंगे. एंड ऑन दैट नोट, सोशल मीडिया हैंडल्स FM107 Qatar, इस नाम से हम हर जगह मौजूद हैं. तो प्लीज हमसे भी जुड़िएगा, क्योंकि हो सकता है आप किसी इवेंट में चले गए हो जो हमसे मिस आउट हो गया हो, एंड देन यू कैन टेल मी कि हाँ भाई ये वाला इवेंट था, वो तुमने कबीर साहब मेंशन नहीं किया, तो जस्ट लेट अस नो. सबसे पहले जो इवेंट है जिसके बारे में बात करूंगा, इसको होने में अभी टाइम है, बट आई वॉन्ट यू टू बी अटेंटिव, क्योंकि ये बहुत लोगों का फेवरेट इवेंट है, मुझे बहुत पसंद है भाई, आई जस्ट लव दिस इवेंट. अगर आप गाड़ी का शौक रखते हैं और आप विंटेज के शौकीन हैं, एक सपना बन जाता है ना, विंटेज गाड़ी लूंगा एक दिन, बढ़िया सी 1950-60 की निकालूंगा. तो ये जो चीजें हैं कतर में बहुत खूबसूरती से नजर आती हैं, जब लोग आगे आते हैं अपनी विंटेज कलेक्शन को सामने रख देते हैं और फिर लोग देते हैं और चौकन्ने होते हैं, हैरान होते हैं और लगता है वाह यही है मेरा गोल. It's not just about goal, it's just a feast to your eyes. So ye jo event hai, it's not just an exhibition. Ye hai Qatar Classic Cars Contest and Exhibition. Dono cheeze hain isme. To 2026 ka jo edition hai bada khaas hoga. Isme bhi jo owners hain exceptional classic cars wale, wo sare ke sare aapas mein compete karenge. Bahut sare exclusive awards and recognition bhi hain, aur apni jo prized vehicle hai, जो उनकी दिल की बिल्कुल करीब गाड़ी है, विंटेज है, वो आगे रखें इन फ्रंट ऑफ द एस्टीम्ड जज्ड पैनल, जजिंग पैनल. और साथ में हम भी तो जज हैं, हमसे जज करते हैं, इनाम तो नहीं देंगे, पर इनाम अपने आप में यही है कि आपने किसी की गाड़ी में खड़े होकर कह दिया भाई क्या गाड़ी है. तो इस बार भी ये क्लासिक कार एग्जीबिशन होने जा रहा है, एंड ऑफ कोर्स द कॉन्टेस्ट, रियर क्लासिक गाड़ियां आपको देखने को मिलेंगी जो कि इस बार स्पॉटलाइट में रखी जाएंगी, एंड इन्हीं गाड़ियों को प्रेस्टिजियस टाइटल्स और प्राइजेस दिए जाएंगे. रजिस्ट्रेशन जो है वो क्लोज हो जाएगा 31 अगस्त को, तो अभी टाइम है 31 अगस्त को 2026 में ये पूरी तरह से क्लोज हो जाएगा. तो जो लोग इसमें पार्टिसिपेट करना चाहें वो कर सकते हैं, अपना स्पॉट जो है सिक्योर कर सकते हैं इस एग्जीबिशन में. देयर इज अ लिमिट जो आप जाके देख सकते हैं. अगर आप कतर क्लासिक कार्स कॉन्टेस्ट एंड एग्जीबिशन टाइप करेंगे तो आपको लिंक भी मिल जाएगी. ये मदीना संत्रालय में होने वाला है, पर्ल आइलैंड, और ये इवेंट होगा 17 नवंबर 2026 से 22 नवंबर 2026 तक. तो ये जो इवेंट है अभी आने में टाइम है, पर आई थिंक दिस इज द बेस्ट टाइम फॉर दिस इवेंट टू हैपन. ना ज्यादा गर्मी ना ज्यादा ठंडी, बढ़िया वेदर एंड दिस ऑन द फ्लोर, तो इससे बढ़िया हो नहीं सकता. ये रात के 12 बजे है इवेंट, एंड इट इज जस्ट अमेजिंग. पिछली बार जब हुआ था वी कवर्ड इट, इंशाल्लाह इस बार भी FM107 कवर करने की पूरी पूरी कोशिश करेगा. वी विल बी कवरिंग इट, आई डोंट थिंक कोशिश करेंगे, वी विल बी कवरिंग दिस इवेंट, बिकॉज बहुत खास इवेंट है. और एक तरीके से नवंबर का वो महीना होता है जब कतर में इवेंट्स का सिलसिला शुरू हो चुका होता है. तो बहुत सारे इवेंट्स लाइंड अप है, बट दिस वन इज फॉर द कार एंथुजियास्ट्स लाइक मी एज वेल, एंड जिन लोगों को पार्टिसिपेट करना है इसमें, क्योंकि बहुत प्रेस्टिजियस नाम और काफी सारी चीजें मिलने वाली हैं, वो 31 अगस्त से पहले पहले रजिस्ट्रेशन करा लें. मैं भी फंबल कर गया, क्या करें, विंटेज होना मैं तो. ये आप देख सकते हैं इवेंट 17 नवंबर से 22 नवंबर के बीच में. And moving on to another amazing event. Qatar 2026. जो अगला इवेंट है ये गर्मियों की एक्टिविटीज के लिए बनाया गया है, सिटी सेंटर में मौजूद है, पर इनफैक्ट मैं कहूंगा मौजूद था, ये शायद जब मुझे आप सुन रहे हैं तो इवेंट ऑलरेडी हो चुका होगा, मगर ये जो लेटेस्ट इसकी डेट है वो 1 अगस्त रही है. इसको ये इवेंट पूरी तरह से ओवर हो चुका है बहुत ही शानदार तरीके से. एपाइज म्यूजिकल प्लेग्राउंड, लोकेशन सिटी सेंटर, एंड यहाँ पर कई सारे एक्साइटिंग परफॉर्मेंसेस और एंटरटेनमेंट देखने को मिला है, बच्चों के लिए, बड़ों के लिए, हर किसी के लिए था. और 26 जुलाई को इवेंट शुरू हुआ था 1 अगस्त तक, ऑफकोर्स इनसाइड द मॉल्स, ताकि आपको गर्मी की शिकायत ना हो. और शाम के 5 बजे से 9 बजे तक इवेंट हुआ है. बहुत जबरदस्त इवेंट्स होते हैं ये, जो खास कॉर्नर्स होते हैं मॉल्स के, उन्हें जरूर चेकआउट किया करें, चाहे वो सिटी सेंटर हो, मॉल ऑफ कतर हो, DFC हो, दीज आर द प्राइम मॉल्स, विलाजियो इनफैक्ट एज वेल. बहुत जबरदस्त इवेंट्स यहाँ पर होते रहते हैं, एंड आई कैचिंग होते हैं, सिर्फ करने भर के लिए नहीं होते. देयर नॉट जस्ट के करना है आ गया इवेंट देख लो, नहीं,
ایکچولی میں کافی ویلیوبل ہوتے ہیں, اور اگر آپ کی فیملی ساتھ جائیں گے سو یو ول ڈیفینیٹلی انجوائے آل دیز ایونٹس. اور قطر کا ایک اور بڑا ہی پسندیدہ قسم کا ایونٹ ہے. قطر کا کیا بھائی, سب کا بہت پسندیدہ ایونٹ ہے. سب سے پہلے I just want to warn all the people, جو قطار بولتے, قطار قطار نہیں ہے گا, قطار کی او ہو قطر قطر. لوگ کچھ زیادہ ہی دیسی لوگوں کو میں نے دیکھا ہے قطار بولتے ہوئے, وہ ایکسپٹ کیوں مار رہے ہیں مجھے نہیں پتا. جس وانٹ ٹو کریکٹ دم, اٹس قطر. کبھی کسی لوکل کو قطار بولتے سنا ہے؟ نہیں نا, تو پھر کائے کو انگریز بننے کا ہے. سو قطر کا ون آف دا بیسٹ ایونٹ از گوئنگ ٹو ہیپن 2027 کا جو ایڈیشن ہے قطر نیشنل, سوری لیٹ می کریکٹ مائی سیلف, قطر انٹرنیشنل فوڈ فیسٹیول QIFF یہ ہونے جا رہا ہے اگلے سال کو, اور وہ بھی شروعات میں. تو 13 جنوری سے 23 جنوری تک لوسیل کا جو اسٹیڈیم ہے اس کا پریسنٹ وہ پوری طرح سے آکوپائڈ رہے گا, اور یہ ایونٹ تو آپ چھوڑ نہیں سکتے. تو تیار رہیے ان کیس یو آر آئنگ آن دس, کیونکہ اس میں صرف کھانے کے شائقین بلکہ وہ لوگ جو اپنے سیٹ اپس لگاتے ہیں وہ بھی بہت بہت اس میں مصروف ہو جاتے ہیں. اٹس جسٹ اے فن فن فیسٹ آف این ایونٹ. سو آفیشیل QIFF یعنی قطر انٹرنیشنل فوڈ فیسٹیول جو پیج ہے انہوں نے اناؤنس کیا ہے, اور انہوں نے یہ بھی کہا اٹس اوپن فار انٹرسٹڈ وینڈرز, اور رجسٹریشن پورا کمپلیٹ آپ کر سکتے ہیں وہاں پہ جا کے. لوسیل اسٹیڈیم پریسنکٹ میں یہ ہوگا 13 جنوری سے 23 جنوری تک, یہ اپنا 11 بجے سے سوری رات کے 12 بجے تک یہ ایونٹ ہے. اٹ ول بی اویلیبل, تو جتنے وینڈرز ہیں جو چاہتے ہیں کہ اپنا وہاں پہ شوکیس کریں, ریسٹوراں آپ کا کچھ بھی ہو, اینڈ یو وانٹ ٹو بی اے پارٹ آف دس ایکسٹراویگنزا, پلیز بی اے پارٹ آف اٹ. یہ جو ایونٹ ہے یہ آپ کی مارکیٹنگ کے لیے بہتر ہے, یہ وینڈرز کے لیے میں کہہ رہا ہوں, کیونکہ اس میں فائدہ بہت ہوتا ہے. نہ صرف جو لوکل ہیں, ریسیڈنٹس ہیں, وہ سٹیزنز ہیں وہ پہنچتے ہیں, وہ لوگ بھی جو انٹرنیشنلی صرف اور صرف خاص کر کے قطر نیشنل فوڈ فیسٹیول کے لیے آتے ہیں, آل دا ٹریولرز اکراس دا گلوب جب قطر میں موجود ہوتے ہیں اس سیزن میں, اسپیشلی جو جنوری کا سیزن ہے تو اس میں ان کو من کرتا ہے ایسے فیسٹیولس میں جانے کا. تو دس از یور اپرچونیٹی, تو آپ بھی اس کا فائدہ اٹھائیے. اینڈ کیو آئی ایف ایف کے آفیشیل پیج پہ جا کے آپ دیکھیں گے تو ابھی سے انہوں نے انٹرسٹیڈ وینڈرز کے لیے رجسٹریشن اوپن کر دی ہیں, سو دیٹ یو کین آلسو پارٹیسپیٹ. سو ڈونٹ جسٹ شائے ہوئے, یہ آپ کا ٹائم ہے, اس کا پورا پورا فائدہ اٹھائیے. اب باقی تو کھانے پینے کے لیے ہم جانے والے ہیں, کوئی ٹینشن کوئی نہیں بھائی. تو کھانے پینے کے لیے جن لوگ پہنچیں گے, بڑھیا موسم رہے گا. میں تو بھائی ابھی سے ٹھنڈ دیکھ پا رہا ہوں, کہنا پڑتا ہے بھائی کانٹینٹ کے لیے. آئی ٹرولی مین اٹ, مطلب جنوری کا نام لیتے ہی جو فیل آتی ہے نا, آ ہاں میرا کوئی برتھ ڈے نہیں, کوئی اینیورسری نہیں, تب بھی لگتا ہے قطر ہی خوبصورت ہو جاتا ہے جب جنوری کا موسم ہوتا ہے نا. آئی جسٹ کینٹ ویٹ فار قطر انٹرنیشنل فوڈ فیسٹیول. اگین اٹس گوئنگ ٹو ٹیک پلیس ایٹ لوسیل اسٹیڈیم پریسنکٹ فرام 13th of January ٹو 23rd of January. تو گیٹ ریڈی, موونگ آن. اس کے علاوہ بھائی بہت بڑھیا کورٹ روم ڈراما آپ کو دیکھنے کو مل سکتا ہے. وہ آپ کے اوپر مل سکتا ہے, اس لیے بول رہا ہوں کیونکہ اٹس جسٹ آل آن یو. آپ کو موقع ملے تو اس کا حصہ ضرور بنے. یہ جو ایونٹ ہے یہ پوری آڈینس کے لیے کافی انگیجنگ, بڑا خاص رہتا ہے, اور اس بار بھی یو کین ایکسپیرینس این ایکزیلریٹنگ کورٹ روم ڈراما جہاں پہ آڈینس ول پلے دا رول آف دا جوری. یہاں پہ آڈینس موقع ملے گا وہ ٹیسٹیمونیز سنیں, ایویلیویٹ کریں ایویڈنس, اور الٹیمیٹلی ڈیسائیڈ کریں کہ ان کا ورڈکٹ کیا ہے. عدالت نہیں, ابھی تو عدالت شروع ہوگی, تو گلٹی ہے کہ کیا سین ہے, یہ سب آپ ڈیسائیڈ کریں گے. اور آپ کے لیے مورل ڈیلیما بھی ہوگا, ڈیلیما میں آپ کو پھنسا دیا جائے گا کیا ہو رہا ہے کیا نہیں ہو رہا. ایک سیلف ڈرائیونگ کار, ایک انسان کی جان چلی جاتی ہے, ایک یونیک چیلنج کورٹ روم کے لیے, کس کو اکاؤنٹیبل ٹھہرایا جائے, ٹیکنالوجی کو ٹھہرایا جائے تو ٹیکنالوجی کو ٹرائل پہ کیسے لایا جائے, یہ ساری چیزیں ہوں گی اس میں. جو پارٹیسپیشن ہے بڑا کمال کا ہوگا, پارٹیسپیشن ہوگا ایک لائیو تھیٹر کورٹ روم ڈراما میں جہاں پر آپ کو موقع ملے گا کہ فائنل ورڈکٹ کا آپ حصہ بن سکے. اور ڈیفیکلٹ چوائس تھرو آؤٹ دا پرفارمنسز, آپ کا جو ووٹ ہوگا ود آل دی آڈینس ممبرز وہ شیپ کرے گا کہانی کا نیریٹو. آپ اینالائز کریں گے تمام ثبوت اور بیانات کو مد نظر رکھتے ہوئے, آپ سب کچھ سنیں گے, ٹیسٹیمونیز ڈیسائفر کریں گے, جو ایویڈنس ملے ہیں ثبوتوں کو اچھے سے پرکھیں گے, اور پھر اس بعد سارے آرگومنٹ سننے کے بعد کیئرفلی یو ول ڈیسائڈ واٹ از گوئنگ ٹو ہیپن نیکسٹ. اور اگر آپ کو ڈراما چاہیے, جیوری ایکسپیرینس چاہیے, تو یہ دوہا میں آپ کو ملے گا. تو 18 ستمبر شام کو 6 بجے اور 23 اکتوبر شام کے 6 بجے, بائی دا وے 2.5 گھنٹے کا یہ کورٹ روم ڈراما ہے. لوکیشن اس کی رہے گی یو وینیو بلڈنگ 23 اسٹریٹ 875 زون 54 قطر.

0: سے اختتام کی کوئی تاریخ مقرر نہیں کی جاتی کیونکہ اسلام چاہتا ہے کہ میاں بیوی وقتی مفاد نہیں بلکہ پوری زندگی کی شراکت داری کے ارادے سے اس رشتے میں داخل ہوں تو سامعین کرام اگر ہم شادی کو صرف ایک سماجی رسم سمجھیں گے تو اس کی حقیقت کبھی نہیں سمجھ سکیں گے شادی کو سمجھنے کے لیے پہلے انسان کو سمجھنا ہوگا اور انسان کو سمجھنے کے لیے اپنے رب کے ساتھ اس کے تعلق کو سمجھنا ہوگا جب انسان اپنے آپ کو اللہ کا بندہ سمجھ لیتا ہے تو آزادی کا مفہوم بدل جاتا ہے خاندان کا مفہوم بدل جاتا ہے اور نکاح صرف ایک معاہدہ نہیں رہتا بلکہ عبادت امانت سکون مودت اور رحمت کا سفر بن جاتا ہے اللہ تعالی ہمیں اپنے دین کی صحیح سمجھ عطا فرمائے ہمارے گھروں کو سکون کا گہوارہ بنائے خاندان کے درمیان اعتماد اور محبت کو ہمیشہ قائم رکھے اور ہمیں ان لوگوں میں شامل فرمائے جن کے گھر قرآن کی تعلیمات اور رسول اللہ صلی اللہ علیہ وسلم کی سنت سے آباد ہوں آمین یا رب العالمین ایک چھوٹے سے وقفے کے بعد ملاقات ہوتی ہے جڑے رہیے ہمارے ساتھ
1: قرآن کو سمجھنے کے لیے آسان کر دیا گیا ہے البتہ ہر شخص اپنی سمجھ اور طلب کے مطابق اس سے فیض حاصل کرتا ہے مگر جو بھی قرآن کی صحبت میں بیٹھے وہ خالی ہاتھ نہیں لوٹتا انسان اس نور ہدایت سے مرحلہ با مرحلہ کچھ نہ کچھ حاصل کرتا رہتا ہے یہاں تک کہ وہ ایسے معانی اور حقائق تک پہنچ جاتا ہے جو عقلوں کو حیرت میں ڈال دیتے ہیں تلاوت تدبر اور فہم قرآن کے ایک خوبصورت سفر میں مل ہو جائیے طلحہ اشرف الزمان کے ساتھ پروگرام تحفیم القرآن
0: ویلکم ایک سامنے ایک مرتبہ آپ سب کو خوش آمدید پروگرام تفہیم القرآن کے آج کے اس بابرکت دلچسپ حلقے میں جہاں ہماری گفتگو ہو رہی ہے نکاح کے مقاصد ازدواجی زندگی کی اقدار اور کس طرح ہم نئی نسل کو ذمہ داری کے لیے تیار کریں گے انہی موضوعات پر ہماری گفتگو جاری رہے گی تو پروگرام کے حصے میں داخل ہونے سے پہلے ایک قرآنی آیت کی تلاوت کر لیتے ہیں سورہ نساء کی پہلی آیت ہے ارشاد خداوندی ہے اعوذ باللہ من الشیطان الرجیم بسم اللہ الرحمن الرحیم یا ایہا الناس اتقوا ربکم الذی خلقکم من نفس واحدہ وخلق منها زوجها وبث منهما رجالا كثيرا ونساء اے لوگوں اپنے اس رب سے ڈرو جس نے تمہیں ایک جان سے پیدا کیا اسی سے اس کا جوڑا بنایا اور پھر ان دونوں سے بہت سے مرد اور عورتیں دنیا میں پھیلا دیں سامعین کرام یہ آیت انسانی خاندان کی ابتدا بھی بیان کرتی ہے اور اس ازدواجی رشتے کی بنیاد بھی واضح کرتی ہے انسان اکیلا پیدا نہیں کیا گیا کہ وہ تنہائی کی ایک بے آب و گیاہ دنیا میں اپنی زندگی گزار دے اللہ تعالیٰ نے اس کے لیے جوڑا بنایا نسل انسانی کو خاندانوں میں پھیلایا اور انسان کے وجود کو رشتوں ذمہ داریوں اور باہمی تعاون کے ساتھ وابستہ کر دیا اسی پس منظر میں آج ہم یہ سمجھنے کی کوشش کر رہے ہیں کہ نکاح کا مقصد کیا ہے اسلامی تصور میں ازدواجی ادارہ کن اقدار پر قائم ہو رہے اور ایک نوجوان کب اس اہم ذمہ کے لیے تیار سمجھا جا سکتا ہے جب ہم ازدواجی ادارے کی بات کرتے ہیں تو اس کا مطلب صرف یہ نہیں ہوتا کہ ایک مرد اور عورت ایک گھر میں رہنے لگے ہر مضبوط ادارے کی کچھ بنیادیں ہوتی ہیں اس کے مقاصد ہوتے ہیں اس کے حقوق اس کی ذمہ داریاں اس کا اخلاقی ڈھانچہ ہوتا ہے اسی طرح اس کی حفاظت کے لیے کچھ واضح حدود ہوتی ہیں نکاح بھی اسی طرح ایک باقاعدہ ذمہ دارانہ اور اقدار پر قائم ادارہ ہے ازدواجی زندگی کا پہلا بڑا مقصد نفسیاتی استحکام واقعہ یہ ہے کہ انسان کے دل میں محبت کرنے اور محبت پانے کی ایک فطری خواہش رکھی گئی ہے ہر شخص چاہتا ہے کہ کوئی اسے اس کی کامیابی کے دن ہی نہیں اس کی کمزوری کے دن بھی قبول کرے کوئی اس کی بات سنے اس کی خاموشی کو سمجھے اس کی تھکن محسوس کرے اس کے خوف میں اسے حوصلہ دے اور اس کے گھر لوٹنے کو اپنا انتظار سمجھے یہ گہری جذباتی رفاقت نکاح کے ذریعے ایک محفوظ پاکیزہ اور ذمہ دار دائرے میں حاصل ہوتی ہے قرآن بتاتا ہے کہ اللہ تعالیٰ نے انسان کو ایک جان سے پیدا کیا اور اسی سے اس کا جوڑا بنایا اس بیان میں ایک لطیف حقیقت پوشیدہ ہے کہ مرد اور عورت ایک دوسرے کے حریف نہیں وہ ایک دوسرے کے مقابل کھڑی ہوئی دو متصادم مخلوقات نہیں وہ ایک ہی انسانی اصل سے تعلق رکھتے ہیں इसलिए इस जवाजी जिंदगी का मतलूबा मिजाज जंग नहीं कुर्बत है, गलबा नहीं तावुन है। शौहर को अपनी बीवी में अजनबियत नहीं बल्कि अपने वजूद की मानूस तकमील महसूस होनी चाहिए और बीवी को शौहर के साथ ऐसा ताल्लुक मिलना चाहिए जिसमें तहफ्फुज, एहतराम और जहनी सुकून हो। सामने कराम, इंसानी जिंदगी में मोहब्बत की कई सूरतें होती हैं। माँ और औलाद के दरमियान मोहब्बत एक खास नौयत की होती है। वालिद ने औलाद से ताल्लुक एक अलग शफकत रखता है, भाई बहनों का प्यारा है, इसी तरह दोस्तों की मोहब्बत भी अलग, उस्ताद और शागिर्द के दरमियान एहतराम और ताल्लुक की एक अपनी सूरत है। काम की जगह पर भी कभी अफराद के दरमियान हुस्न ताल्लुक और बाहमी कदर पैदा हो जाती है, लेकिन इज़दवाजी मोहब्बत इन सब से मुख्तलिफ है। इसमें जिस्मानी कुर्बत भी है, जज्बाती वाबस्तगी भी, घर और जिंदगी की शराकत भी, नस्ल की बका भी, राजदारी भी और मुस्तकबिल की मुश्तरका मनसूबा बंदी भी। इसीलिए इस मोहब्बत वाज़ शरी दायरा दिया गया ताकि ये सिर्फ एक जज्बा न रहे बल्कि हुकूक और जिम्मेदारियों के साथ महफूज ताल्लुक बने। सवाल यह है कि मर्द और औरत की मोहब्बत के लिए निकाह का बाकायदा इदारा क्यों जरूरी है? सवाल के जवाब को समझने के लिए आप इस तरह समझें कि बेकायदा जज्बा बहुत जल्द माद, ख्वाहिश या वक्ती कैफियत में बदल सकता है, लेकिन निकाह मोहब्बत को जिम्मेदारी से जोड़ता है। निकाह कहता है कि सिर्फ मोहब्बत का दावा काफ़ी नहीं, हिफाजत भी करो, हक भी अदा करो, बीमारी और तंगी में भी मौजूद रहो, बुढ़ापे तक निभाने का इरादा रखो। इसलिए इस दवाजी इदारे के अकदार में पहली कदर है सुकून की, मगर ये सुकून जिम्मेदारी के बगैर हासिल नहीं होता। तो अब तक हमारी गुफ्तगू हुई है सामने किराम शादी के पहले मकसद नफ्सियाती इस्तेहकाम के हवाले से। अब बढ़ते हैं शादी के दूसरे मकसद की तरफ और वो है जिंदगी के बोझ में बाहमी सहारा। बात यह कि जिंदगी हमेशा एक ही कैफियत पर नहीं रहती, कभी इंसान मजबूत होता है, कभी कमज़ोर, कभी सेहत अच्छी होती है, कभी बीमारी घेर लेती है। अहम इंसान को एक ऐसे रफीक की ज़रूरत होती है जो उसके बहुत करीब हो और उसे गिरने से पहले थाम ले। इस दवाजी रिश्ता उसी बाहमी सहारा देने का नाम है। आज शौहर कमज़ोर है तो बीवी उसे संभाले, कल बीवी बीमार है तो शौहर उसकी देखभाल करे। समझने का, यह हकीकत हमें माननी पड़ेगी कि वालिदैन हमेशा साथ नहीं रहते, उनकी अपनी उम्र है, औलाद भी एक वक्त के बाद बड़ी होती है, शादी करती है और अपनी ज़िंदगी में मसरूफ हो जाती है, दोस्त भी अपने हालात में बिखर जाते हैं। मगर इस ज़िवाजी रफाकत का एक अजीम मकसद ये है कि इंसान के पास ज़िंदगी के आखिरी मरहले तक एक साथी मौजूद हो, कोई जो बुढ़ापे की खामोशी में उसके साथ बैठे, ऐसा कोई जो माजी की मुश्तरका यादों को समझे। फिर शादी का तीसरा मकसद है अजर और क़ुर्ब इलाही, और ये एक ऐसा पहलू है इस दवाजी ज़िंदगी का जिसे हम अक्सर भूल जाते हैं, हालांकि जन्नत तक पहुंचने का एक रास्ता है। रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने बताया कि इंसान अपनी बीवी पर जो खर्च करता है उस पर भी उसे अजर मिलता है, हत्ता कि मोहब्बत से अपनी अहलिया के मुँह में एक लुकमा रखना भी अजर का बायस बन सकता है। समीन इकराम, हम उमूमन जन्नत के रास्तों का जिक्र करते हुए नमाज, रोज़ा, सदका और तिलावत की बात करते हैं, तो यकीनन ये अजीम इबादात हैं, लेकिन हुस्न मुआशरत भी दीन है, बीवी के हुकूक अदा करना दीन है, शौहर की जायज़ ज़रूरियात और इज्जत का ख्याल रखना दीन है, औलाद की तरबियत दीन है, इख्तलाफ और तनाव के बावजूद ज़बान को जुल्म से रोकना भी दीन है। जिस तरह आप नफल नमाज पढ़कर अजर हासिल कर सकें, उसी तरह घर में बैठे गुस्सा पीकर भी आप अजर हासिल कर सकते हैं। बीवी या शौहर की गलती को हिकमत से माफ़ करके भी आप अजर हासिल कर सकते हैं, औलाद को अदब व अखलाक सिखाकर भी आप सवाब हासिल कर सकते हैं। यूं इस दिवाजी ज़िंदगी अगर सही नीयत से गुजारी जाए तो घर का हर दिन इबादत के बेशुमार मौके पैदा कर देता है। अब उस आखिरी सवाल की तरफ आते हैं कि इंसान शादी के लिए कब तैयार होता है। एक शख्स ने कहा कि लिए कब तैयार समझा जाए, सिर्फ उम्र पूरी हो जाने से, सिर्फ मुलाजमत मिल जाने से, या सिर्फ इसलिए कि उसे कोई पसंद आ गया है। हकीकत तो यह कि निकाह के लिए सबसे पहले अंदरूनी आमादगी जरूरी है। दोनों के अंदर यह शोर पैदा होना चाहिए कि वो सिर्फ अपनी जात के लिए नहीं, एक दूसरे इंसान के हकूक के साथ जिंदगी गुजारने जा रहे हैं। जहनी तौर पर तैयार होना, जहनी आमादगी, इसका मतलब यह है कि इंसान को मालूम हो कि शादी हर वक्त रोमांस का नाम नहीं, इसमें इख्तलाफ होगा।

0: Number one hits music station.
1: Anytime, anywhere.
2: Yes, anytime, anywhere.
1: Kabhi bhi aur kahin bhi aap sun sakte hain FM 107. Log into our website urduradio.qa or download the app QMC now.
3: जिंदगी हर रोज नई कहानियां लिखती है, कभी वर्क प्लेस के बिजी दिन तो कभी मॉल की भीड़ में छोटी सी मुलाकात, और कब सफर के दौरान वो पहली मुलाकात जो बन जाती है याद, और ये यादें ही देती हैं हमें सुकून और एक खूबसूरत सा एस्केप अपनी बिजी लाइफ से। तो आइए और इस सफर का हिस्सा बनिए, प्रोग्राम दोहा डायरी विद आरजे सरवर मिर्जा। हर प्रोग्राम में होंगे एक गेस्ट जिनके पास है एक कहानी, एक एहसास उनकी जबानी। हर सैटरडे शाम 7:15 ओनली ऑन FM 107 दिल से देसी। दोहा डायरीज, जहां हर कहानी बनेगी यादगार।
4: نور على نور يهدي الله لنوره من يشاء روشنی بر روشنی اللہ اپنے نور کی طرف جس کی چاہ ہے رہنمائی فرماتا ہے
5: اپنے شرعی مسائل کے حل روزمرہ زندگی سے متعلق دینی رہنمائی اہل علم دلل جوابات اور مفید علمی گفتگو سن کے لیے سماعت کیجیے نور اسلام ترتیب و پیشکش فرقان شاہد قاسمی ہر جمعہ شام 4 بجے سے صرف FM 107 پر